0: Fatima Sana is the best women's cricketer that Pakistan has produced. Currently, she has been roped in by the Vancouver Anchors in the Canada Super 60 tournament. In a video that was released, Fatima Sana is seen enjoying her time with some food and a social gathering. But a statement at the end of the video has become a major talking point.
1: Women sirf khana hi nahi, khelti bhi hain aur sab kuch kar sakti hain.
0: Now, this statement has created a buzz, with many speculating that this is a direct jibe at former Pakistan player Shahid Afridi. In an interview about a decade ago, Shahid Afridi's statement on women cricketers had raised a lot of accusations of him being a misogynist.
2: क्रिकेट जो है ना वो जब तक खून में ना हो ना आप क्रिकेटर नहीं बन सकते. हमारी लेडीज जो है वो खाना अच्छा बनाती हैं. लेकिन बात सुने, सीधी सीधी सी बात है, अब आप चाइना वाले जितनी भी दुनिया में तरक्की कर ले उनके खून में क्रिकेट नहीं बसी हुई, वो क्रिकेट खेल ही नहीं सकते. हमारी औरतें माशाल्लाह से खाना अच्छा बनाती हैं, इनके खून में.
0: फतिमा सना'स रिमार्क इज श्योर टू किक अप अ स्टॉर्म इन पाकिस्तान. द वुमेन्स क्रिकेट कैप्टन रिसेंटली हेल्प्ड द साइड विन द ब्रॉन्ज मेडल इन द एशियन गेम्स. Overall, she has been one of the best performers for the Pakistan women's team in the recent past. At the age of 24, she has already played 64 ODIs with 85 wickets with one 5-wicket haul. In T20Is, she has an impressive 72 wickets. Fatima Sana has been the lone bright spot for Pakistan in a time when the team has not been doing well on the international stage.
3: آٹو حضرات و خواتین ذرا ملاحظہ فرمائیں تو خوشحال فیملی کا نسخہ جان لیجئے. خوشحال فیملی کا نسخہ جان لیجئے. اپنی ہی بیگم کو دل کا سمبھیدان مان لیجئے. حضرات یہاں اپنی پر غور فرمایا جائے. ہاں تو اپنی ہی بیگم کو دل کا سمبھیدان مان لیجئے. اور میں جو کرتا ہوں وہی آپ بھی کام کیجئے. میں جو کرتا ہوں وہی آپ بھی کام کیجئے. جھجھکیے مت, خود کو بی بی کا غلام کیجئے. اور اسی سے ختم ہو جائے گی یہ جو بھی چل رہی ہے. غور فرمائیے, اسی سے ختم مطلب ختم ہو جائے گی یہ جو بھی چل رہی ہے. یو سی سی پر تکرار گھر صبح دوپہر شام آئی لو یو بول کر کرو گے محبت کا اظہار. یو سی سی آداب جو ہے